0: بیرون ملک کے لوگوں سے اپنے خیالات کا اظہار کریں گے۔ یہ ماہانہ ریڈیو پروگرام کا 137واں نشریہ ہوگا۔ یہ پروگرام آکاشوانی اور دوردرشن کے پورے نیٹ ورک، اے آئی آر نیوز ویب سائٹ اور نیوز آن اے آئی آر موبائل ایپ پر بھی دستیاب ہوگا۔ اس کے علاوہ اسے آکاشوانی نیوز، ڈی ڈی نیوز، پی ایم او اور اطلاعات و نشریات کی وزارت کے یوٹیوب چینلوں پر بھی براہ راست نشر کیا جائے گا۔ آکاشوانی سے ہندی نشریے کے فوراً بعد یہ پروگرام علاقائی زبانوں میں نشر ہوگا۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ حکومت نے کہا ہے کہ ملک میں شکر کی کوئی کمی نہیں ہے اور مناسب قیمت پر شکر کی خاطر خواہ دستیابی کے لیے تمام ضروری اقدامات کیے جائیں گے۔ صارفین کے امور کی وزارت نے کہا کہ حالیہ دنوں میں شکر ملوں سے براہ راست حاصل ہونے والی شکر کی قیمتوں میں تقریباً 20% کی کمی آئی ہے، جبکہ شکر کی خوردہ قیمت میں بھی کمی آنی شروع ہو گئی ہے۔ وزارت نے بتایا کہ اس نے شکر کی خاطر خواہ دستیابی اور گھریلو منڈی میں اس کی سپلائی کی مصنوعی کمی کی روک تھام کو یقینی بنانے کے لیے کئی سرگرم اقدامات کیے ہیں۔ حکومت ملک بھر میں شکر کی قیمت، ذخیرے اور نقل و حرکت پر قریبی نظر رکھ رہی ہے۔ حکومت نے اگلے مہینے سے ہر 15 دن پر شکر الاٹ کیے جانے کے نظام کو متعارف کرانے کا فیصلہ کیا ہے اور اس طرح موجودہ ماہانہ کوٹا نظام ختم ہو جائے گا، تاکہ اس بات کو یقینی بنایا جا سکے کہ شکر بر وقت مارکیٹ میں پہنچ سکے۔ زراعت، کسانوں کی بہبود اور دیہی ترقی کے مرکزی وزیر شیوراج سنگھ چوہان نے کہا ہے کہ بھارت وکست پنجاب کے بغیر وکست بھارت نہیں بن سکتا۔ انہوں نے پنجاب کے کسانوں کو یقین دہانی کرائی ہے کہ مرکزی حکومت ان کے مفادات کے ساتھ کوئی سمجھوتا نہیں کرے گی۔ امرتسر ضلع میں رکھڑ پونیا پروگرام کے دوران بابا بکالا کے مقام پر کسانوں اور دیگر سے خطاب کرتے ہوئے جناب چوہان نے کہا کہ کسی بھی ملک کے ساتھ طے پانے والے ہر معاہدے میں ان کی فلاح و بہبود کو اولویت دی جائے گی۔ جناب چوہان نے کہا کہ وزیر اعظم کی قیادت میں پنجاب کو مختلف اسکیموں کے تحت 8,20,000 کروڑ روپے سے زیادہ کی مرکزی امداد مل چکی ہے۔ انہوں نے بتایا کہ وکست بھارت گارنٹی فار روزگار اینڈ آجیویکا مشن جی رام جی یوجنا کے تحت اس سال 1,341 کروڑ روپے فراہم کیے گئے ہیں۔
1: دوسرے دیشوں سے ہمارے کوئی سمجھوتے ہو رہے ہیں تو اس میں کسانوں کا اہم ہوگا۔ میں آج پنجاب کی اس پوتر دھارا سے کسان بھائیوں آپ کو یہ سندیش دینے آیا ہوں، نریندر مودی جی کے ہوتے ہوئے دنیا کے کسی دیش سے ایسا سمجھوتا نہیں ہو سکتا جو کسان کے ہتوں کے خلاف جائے۔
0: دلی قومی راجدھانی خطے میں سی این جی کی قیمت میں 3.89 روپے فی کلو گرام کا اضافہ کیا گیا ہے۔ اس طرح قومی راجدھانی میں اب سی این جی کی قیمت 86.98 روپے فی کلو گرام ہو گئی ہے۔ نئی قیمت کا اطلاق آج صبح سے ہو گیا ہے۔ این ٹی اے نے 84 مضامین کے لیے یو جی سی قومی اہلیت امتحان کے نتیجوں کا اعلان کر دیا ہے۔ 4,000 سے زیادہ امیدواروں نے جونیئر ریسرچ فیلوشپ کے لیے کوالیفائی کیا ہے۔ ادھر امتحان کے انعقاد سے متعلق ایجنسی این ٹی اے نے اس سال جون میں انگریزی، کامرس اور سوشیولوجی کا امتحان دینے والے امیدواروں کے لیے پھر سے امتحان کا حکم دیا ہے، کیونکہ ماہرین کی ایک کمیٹی نے سوال ناموں میں حقائق، ٹائپنگ، ترجمے اور زبان سے متعلق غلطیوں کا پتہ لگایا تھا۔ یہ دوبارہ امتحان 9 اور 10 ستمبر کو ہوگا، جس کے لیے امیدواروں کو کوئی اضافی فیس نہیں دینا ہوگی۔ تلنگانہ کے نائب وزیراعلی بھٹی وکرم ارکا نے سنگرینی کے عہدیداروں کو ہدایت دی ہے کہ وہ مستقبل میں سونے کی کانکنی سے متعلق پروجیکٹوں کے لیے کرناٹک کی ہٹی گولڈ مائنز کے ساتھ اشتراک پر غور کریں۔ انہوں نے کرناٹک کے رائچور ضلع میں ہٹی اور یو ٹی آئی سونے کی کانوں کے دورے کے دوران یہ ہدایت دی۔ شمال مغربی خلیج بنگال کے اوپر ہوا کے کم دباؤ کا حلقہ بننے کا امکان ہے اور اس کے زیر اثر اوڈیشہ میں تیز بارش کا سلسلہ پھر شروع ہونے کی پیش گوئی کی گئی ہے۔ بھارتی موسمیات محکمہ نے کئی ضلعوں کے لیے اورنج الرٹ جاری کیا ہے۔ اوڈیشہ میں اگلے 5 دن تک بارش کا سلسلہ جاری رہنے اور سمندر میں اونچی اونچی لہریں اٹھنے کا امکان ہے، اس لیے ماہی گیروں سے کہا گیا ہے کہ وہ سمندر میں نہ جائیں۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
2: اوڈیشہ میں بھارتی موسمیات محکمہ نے شمال مغربی خلیج بنگال کے اوپر موسم کی تبدیلی کے زیر اثر بالاسور، کیونجھر اور میور بھنج ضلعوں کے لیے اورنج الرٹ جاری کیا ہے۔ ان ضلعوں میں کہیں کہیں شدید سے لے کر بہت شدید بارش ہونے کا امکان ہے۔ اتوار کے لیے بھی 6 ضلعوں میں اورنج وارننگ جاری کی گئی ہے۔ ان میں بھدرک، جگت سنگھ پور، کیندر پاڑا اور میور بھنج بھی شامل ہیں۔ اوڈیشہ سے پرکاش داش کی रिपोर्ट के साथ खबरनामे के लिए मैं शमीम इरफान।
0: भारत के विलवन सेंथिल कुमार ने फाइनल में हंगरी के बालाज फरकास को 3-0 से हराकर पीएसए बुडापेस्ट स्क्वैश ओपन का टाइटल जीत लिया है। सेंथिल कुमार ने इस पूरे टूर्नामेंट में शानदार कारकर्दगी का मुजाहिरा किया। उन्होंने क्वार्टर फाइनल में आलमी नंबर 18 और एशियाई खेलों में सोने का तमगा जीतने वाले खिलाड़ी INUNG को 3-0 से हराया था, जबकि सेमीफाइनल के सनसनीखेज मुकाबले में अपने हमवतन वीर चौटरानी को 3-2 से शिकस्त दी थी। हॉकी इंडिया ने FIH खवातीन वर्ल्ड कप में तारीखी पांचवां मकाम हासिल करने पर भारतीय खवातीन की हॉकी टीम के लिए 50 लाख रुपए के नकद अवार्ड का ऐलान किया है। नीदरलैंड्स के शहर एम्स्टरवीन में जुमेरात को पांचवें और छठे मकाम के लिए खेले गए दर्जाबंदी के मैच में सलीमा टेटे की जेर कमान भारतीय टीम ने आलमी नंबर 5 जर्मनी की टीम को 1 के मुकाबले 3 गोल से हराकर संग मील हासिल किया। क्रिकेट में आज दुबई में खवातीन के T20 एशिया कप में ग्रुप बी के एक मैच में श्रीलंका का मुकाबला मुत्तहिदा अरब इमारात से होगा। यह मैच भारतीय वक्त के मुताबिक रात 8 बजे शुरू होगा। इधर कल रात खेले गए ग्रुप ए के मैच में थाईलैंड ने हांगकांग को 6 रन से हरा दिया। 2026 के खवातीन एशिया कप के लिए 8 टीमों को 2 ग्रुपों में रखा गया है। भारत और पाकिस्तान ग्रुप ए में हैं। इस ग्रुप की दीगर टीमों में हांगकांग और थाईलैंड शामिल हैं। इधर ग्रुप बी श्रीलंका, बांग्लादेश, मुत्तहिदा अरब इमारात और इंडोनेशिया पर मुश्तमिल है। भारतीय खवातीन की क्रिकेट टीम कल थाईलैंड के खिलाफ मैच के साथ अपनी मुहिम का आगाज करेगी, जबकि पाकिस्तान के खिलाफ उसका मैच 5 सितंबर को होगा। ये थी खबरें और अब अखबारात के आईने के साथ हैं फहीम अहमद।
3: शुक्रिया कौनन। कौमी राजधानी दिल्ली से शाये होने वाले आज के बेशतर उर्दू अखबारात ने नेपाल सैलाब से मुतालिक वजारत खारजा की मीडिया ब्रीफिंग को अपनी शेसुर्खी बनाया है। अखबार प्रताप की शेसुर्खी है, नेपाल में 320 भारतीय लापता, 21 को वतन वापस लाया गया। भारतीय इमदाद की तीसरी खेप नेपाल पहुंची। अखबार इनकलाब की सुर्खी है, नेपाल में फिर सैलाब का खतरा, मजीद बांध टूटने का अंदेशा। अखबारात ने भारतीय फौज के जरिए अमरीकी जेवलिन टैंक शिकन मिसाइल खरीदे जाने की खबर को सफे अव्वल पर जगह दी है। जनधन योजना में यकसर तब्दीली लाने वाले रोल की वजीर आजम की सताइश, इस खबर को भी अखबारात ने अहमियत दी है। इसके अलावा अखबारात ने मुल्क भर में रक्षाबंधन का त्यौहार धूमधाम से मनाए जाने की खबर को तस्वीरों के साथ शाये किया है। अखबारात की अहम बैन अलाक़वामी खबरें इस तरह हैं, ईरान के खिलाफ फौजी कार्रवाई अभी खत्म नहीं हुई, ट्रंप का बयान, बरतानिया के फौजी अड्डे हमारे निशाने पर हैं, यूक्रेन को मिसाइलों की फराहमी पर रूस का सख्त इंतबाह।
0: आखिर में खास खास खबरें एक बार फिर। वज़ीर आज़म नरेंद्र मोदी आज उज़्बेकिस्तान और किर्गिज जमहूरिया के 4 दिन के दौरे पर जा रहे हैं, ताकि इक्तिसादी और दिफाई इश्तराक को बढ़ाया जा सके। भारत ने जेवलिन टैंक शिकन गाइडेड मिसाइल निजाम खरीदने के लिए अमरीका के साथ एक समझौते पर दस्तखत किए हैं। नेपाल में अचानक सैलाब आने से मरने वालों की तादाद 579 तक पहुंच गई है, जबकि 1924 अफराद अब भी लापता हैं। भारत ने नेपाल के लिए इंसानी हमदर्दी की बुनियाद पर इमदाद तेज कर दी है। सरकार अगले महीने से हर 15 दिन में शक्कर अलॉट करने का निजाम शुरू करेगी, ताकि मार्केट में शक्कर की बरवक्त दस्तियाबी को यकीनी बनाया जा सके। और भारत के विलवन सेंथिल कुमार ने हंगरी के बालाज फरकास को हराकर पीएसए बुडा

0: आप हमारे मोबाइल ऐप न्यूज ऑन AIR और यूट्यूब चैनल न्यूज ऑन AIR ऑफिशियल पर भी सुन सकते हैं। इस कार्यक्रम के संबंध में अपनी प्रतिक्रिया आप हमें ईमेल या व्हाट्सएप के माध्यम से भेज सकते हैं। ईमेल का पता है airnsdtalks@gmail.com और व्हाट्सएप नंबर है 9289094044।
1: सुर्खियों में
2: अभी आप सुन रहे थे प्रोग्राम सुर्खियों में, ये आकाशवाणी की उर्दू सर्विस है। दिन का एक बजा जाता है, अब आलमी खबरें नशर की जाएंगी।
3: आदाब, ये आकाशवाणी है, अब आप हबीब रहमान से आलमी खबरें सुनिए। वजीर आजम नरेंद्र मोदी उज़्बेकिस्तान और किर्गिज जमहूरिया के दौरे पर रवाना हो गए हैं। उन्होंने एतमाद जाहिर किया है कि उनके इस दौरे से वस्ती एशिया में भारत की कलीदी साझेदारी मुस्तहकम होगी और खित्ते से तहजीबी ताल्लुक गहरा होगा। भारत ने जेवलिन टैंक शिकन गाइडेड मिसाइल निजाम खरीदने के लिए अमरीका के साथ एक समझौते पर दस्तखत किए हैं। नेपाल में अचानक सैलाब आने से मरने वालों की तादाद 626 तक पहुंच गई है, जबकि 2000 अफराद भी लापता हैं। भारत ने नेपाल के लिए इंसानी हमदर्दी की बुनियाद पर इमदाद तेज कर दी है। अमरीकी सदर डोनाल्ड ट्रंप ने वेनेजुएला के साथ तेल से मुतालिक अब तक के सबसे बड़े मुआहदे का ऐलान किया है। और भारत के वेलावन सेंथिल कुमार ने हंगरी के बालास फरकास को हराकर पीएसए बुडापेस्ट स्क्वाश ओपन का टाइटल जीत लिया है। अब खबरें तफसील से। वज़ीर आज़म नरेंद्र मोदी आज सुबह उज़्बेकिस्तान और किर्गिज जमहूरिया के अपने 4 दिन के दौरे पर रवाना हो गए। रवाना होने से पहले अपने एक बयान में जनाब मोदी ने एतमाद जाहिर किया कि उनके दौरे से वस्ती एशिया में भारत की कलीदी नौईयत की साझेदारी मुस्तहकम होगी और खित्ते से तहजीबी ताल्लुक गहरा होगा। उन्होंने कहा कि हालिया बरसों में भारत उज़्बेकिस्तान स्ट्रेटजिक साझेदारी में काबिले जिक्र पेशरफ्त हुई है। वज़ीर आज़म ने कहा कि वो तिजारत और सरमायाकारी, डिजिटल कनेक्टिविटी, दफा, तवानाई के शोबों में बाहमी तआवुन को मजीद बढ़ाने और विकसित भारत और यांगी उज़्बेकिस्तान के मुश्तरक विजन को तेजी से आगे बढ़ाने के सिलसिले में उज़्बेकिस्तान के सदर शौकत मिर्ज़ियोयेव के साथ बातचीत के मुंतजिर हैं। वज़ीर आज़म ने कहा कि वो किर्गिज जमहूरिया के सदर सादर ज़ापारोव की दावत पर शंघाई ताउन तंजीम की 26वीं सरबराह कॉन्फ्रेंस में शिरकत करने के लिए बिश्केक जाएंगे। जनाब मोदी ने कहा कि वो सिक्योरिटी, कनेक्टिविटी और मौके की बुनियाद पर खित्ते के लिए भारत के विजन को तेजी से आगे बढ़ाने और दहशतगर्दी, अलहदगी पसंदी और इंतहा पसंदी से पाक खित्ते के लिए साथी अरकान के साथ मिलकर काम करने के मुंतजिर हैं, जिससे मुल्कों में अमनो अमान को खतरा बरकरार रहे। उज़्बेकिस्तान में भारतीय सफीर अस्मिता पंत ने आकाशवाणी न्यूज के साथ खुसूसी गुफ्तगु में कहा कि दोनों मुल्कों के दरमियान ताल्लुकात तेजी के साथ मुस्तहकम हो रहे हैं और वजीर आजम नरेंद्र मोदी के दौरे के मौके पर सभी शोबों में इश्तराक बढ़ाने पर तबादले ख्याल किया जाएगा। मोहतरमा अस्मिता पंत ने यह भी कहा कि गुज़िश्ता कुछ बरसों में भारत और उज़्बेकिस्तान के दरमियान कारोबार में कई गुना इजाफा हुआ है और वजीर आजम के इस दौरे में दोनों मुल्क कनेक्टिविटी को बेहतर बनाने और रुकावटों को दूर करने पर बातचीत करेंगे। मोहतरमा स्मिता पंत ने यह भी कहा कि वजीर आजम मोदी के दौरे के दौरान नायाब मैदनियात के सिलसिले में भी तबादला ख्याल किया जाएगा। उन्होंने कहा कि उज़्बेकिस्तान कुदरती वसाइल से मालामाल है और जनाब मोदी के ताशकंद दौरे के मौके पर इस सिलसिले में सरमायाकारी और टेक्नोलॉजी की मुंतकली पर भी बातचीत की जाएगी। भारत ने जेवेलिन टैंक शिकन गाइडेड मिसाइल निजाम खरीदने के लिए अमरीका के साथ एक समझौते पर दस्तखत किए हैं। इस तरह भारत इस मिसाइल निजाम का बाज़ाब्ता खरीदार बन गया है और दोनों मुल्क भारत में इसे मुश्तरक तौर पर तैयार करने की समत काम करेंगे। भारत में अमरीकी सफारतखाने और कौंसिल खाने ने एक बयान में कहा कि भारतीय फौज ने जेवेलिन टैंक शिकन गाइडेड मिसाइल निजाम खरीदने के लिए पेशकश और मंजूर करने से मुतालिक दस्तावेज पर दस्तखत किए हैं। सफारत खाने ने कहा है कि अमरीका भारतीय फौज के इस कदम का खैर मकदम करता है। भारत में अमरीका के सफीर सर्जियो गौर ने कहा है कि इस समझौते से भारतीय फौज के लिए अमरीका की मदद की मजबूती का इजहार होता है और इससे दोनों मुल्कों की दिफाई सनअतों के लिए मिलकर काम करने के نئے مواقع پیدا ہوں گے۔ وزیر مملکت برائے امور خارجہ پویترا مارگریٹا نے وینٹین کے اپنے دورے کے دوران کل لاؤس کے نائب وزیر اعظم اور وزیر خارجہ تھونگ سواں فوم ویہانے سے ملاقات کی۔ اس سے پہلے دن میں جناب مارگریٹا نے انڈیا اینڈ لاؤ پی ڈی آر ایٹ 70 ترقیاتی شراکت داری سے جامع شراکت داری تک کے عنوان سے ایک مشترکہ سیمینار میں لاؤس کی وزارت خارجہ کے ارکان اور سینئر سرکردہ شخصیات سے خطاب کیا۔ اس میں انہوں نے دونوں ملکوں کے درمیان باہمی اعتماد پر قائم دیرینہ تاریخی روابط کو نمایاں کیا۔ انہوں نے گلوبل ساؤتھ میں پارٹنرز کے طور پر دونوں ملکوں کے درمیان بڑھتے ہوئے تعاون اور آنے والے برسوں میں اشتراک کے امکانات کو بھی نمایاں کیا۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے بھارت میں یورپی یونین کے سبکدوش ہونے والے سفیر ہیور ڈیلفن کو الوداع کہا۔ ایک سوشل میڈیا پوسٹ میں وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے بھارت یورپی یونین آزادانہ تجارتی سمجھوتے اور کلیدی ساجیداری کو مستحکم کرنے کے لیے سفیر موصوف کی کوششوں کی ستائش کی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ نیپال اور تبت میں تباہ کن اچانک سیلاب سے مرنے والوں کی تعداد بڑھ کر آج صبح تک 626 ہو گئی تھی، جبکہ 2000 سے زیادہ افراد لاپتہ بتائے جاتے ہیں۔ متاثرہ اضلاع میں بچاؤ اور امدادی کاموں کے ساتھ ساتھ لاپتہ افراد کی تلاش بھی جاری ہے۔ وزارت خارجہ نے کل بتایا تھا کہ 320 بھارتی باشندوں کا ابھی تک کچھ پتہ نہیں چلا ہے یا وہ بدھ کو اچانک سیلاب میں لاپتہ ہو گئے ہیں۔ وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے بتایا کہ تقریباً 100 بھارت نژاد افراد سے بھی جن کے پاس دوسرے ملکوں کی شہریت ہے کوئی رابطہ قائم نہیں ہو سکا ہے۔ وزارت خارجہ کے ترجمان جناب جیسوال نے بتایا کہ ترشولی ون پن بجلی پروجیکٹ پر کام کرنے والے 63 بھارتی باشندوں کو بچا لیا گیا ہے۔ وزیر خزانہ نرملا سیتارمن 6 روزہ دورے کے لیے امریکہ پہنچ گئی ہیں۔ اس دوران وہ G20 وزرائے خزانہ کی میٹنگ میں شرکت کریں گی اور سی اوز اور کاروباری رہنماؤں کے ساتھ سرمایہ کاری کے مواقع کے بارے میں تبادلہ خیال کریں گی۔ وہ شکاگو میں سرمایہ کاروں کے ساتھ ایک گول میز کانفرنس میں شرکت کریں گی اور پرائیویٹ سیکٹر کے سرکردہ سی اوز، صدور اور سینئر نمائندوں کے ساتھ بات چیت کریں گی۔ اس بات چیت میں بھارت میں سرمایہ کاری کے مواقع، اقتصادی منظرنامے اور بھارت اور امریکہ کے درمیان کاروبار اور سرمایہ کاری سے متعلق ساجھیداری کو مضبوط بنانے کے شعبوں پر توجہ مرکوز کی جائے گی۔ امریکی صدر ڈونلڈ ٹرمپ ونیزویلا کے ساتھ سب سے بڑے تیل معاہدے کا اعلان کیا ہے۔ وینزویلا کے ساتھ یہ تاریخی معاہدہ امریکہ کو 65 ارب بیرل سے زیادہ کے تصدیق شدہ خام تیل کے ذخائر پر اکثریت سے کنٹرول فراہم کرے گا۔ انہوں نے کہا کہ یہ معاہدہ امریکی ٹیکس دہندگان کے کسی خرچ کے بغیر حاصل کیا گیا ہے اور اس سے کل امریکی تیل کے ذخائر دوگنا سے بھی زیادہ ہو جائیں گے۔ امریکی انتظامیہ کا دعویٰ ہے کہ امریکی تیل کی سپلائی میں اس بڑے اضافے سے طویل مدت میں ملکی گیسولین کی قیمتوں میں کمی آئے گی، جبکہ وینزویلا کی معیشت اقتصادی بحالی کی راہ پر گامزن ہوگی۔ یہ اعلان مہینوں کے شدید امریکی سفارتی دباؤ، پابندیوں کے نظام اور جنوبی امریکی ملک کے توانائی کے شعبے کو مستحکم کرنے کے مقصد سے وینزویلا کی تیل کی برآمدات کی براہ راست نگرانی کے بعد سامنے آیا ہے۔ ٹرمپ انتظامیہ نے H-1B اور دیگر غیر ملکی پیشہور افراد کے لیے ملازمت ختم ہونے کے بعد دستیاب اختیاری 60 دنوں کی مہلت کی مدت کو ختم کرنے کی تجویز کا اپنا جائزہ مکمل کر لیا ہے، جس سے ہزاروں بھارتی کارکن اور ان کے اہل خانہ متاثر ہو سکتے ہیں۔ محکمہ ہوم لینڈ سیکیورٹی کی یہ تجویز، جس کا عنوان اختیاری 60 روزہ مہلت کی مدت کا خاتمہ ہے، 6 اگست کو وائٹ ہاؤس کے آفس آف انفارمیشن اینڈ ریگولیٹری افیئرز میں پیش کی گئی تھی۔ یہ جائزہ 27 اگست کو مکمل ہوا، جس میں کاروائی کو تبدیلی سے ہم آہنگ قرار دیا گیا ہے، لہذا موجودہ 60 روزہ تحفظ برقرار رہے گا۔ بھارت کے ولاون سینتھل کمار نے فائنل میں ہنگری کے بالاس فرکاس کو 3-0 سے ہرا کر پی ایس اے بوداپیسٹ اسکواش اوپن کا ٹائٹل جیت لیا ہے۔ سینتھل کمار نے اس پورے ٹورنامنٹ میں شاندار کارکردگی کا مظاہرہ کیا۔ انہوں نے کوارٹر فائنل میں عالمی نمبر 18 اور ایشیائی کھیلوں میں سونے کا تمغہ جیتنے والے کھلاڑی اے این یو کو 3-0 سے ہرایا تھا، جبکہ سیمی فائنل کے سنسنی خیز مقابلے میں اپنے ہم وطن ویر چوٹرانی کو 3-2 سے شکست دی تھی۔ آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ वज़ीर आज़म नरेंद्र मोदी।

0: ये आकाशवाणी दिल्ली का इंद्रप्रस्थ चैनल है। मीडियम वेव 366.3 मीटर यानी 819 किलो हर्ट्स, डीआरएम 810 किलो हर्ट्स पर रात्रि के 8 बजे हैं। आइए सुनते हैं कार्यक्रम मुशायरा। सामईन की खिदमत में फरहीन इकबाल का पुरखलूस आदाब। सामईन अल्फाज को तरतीब देकर वजन के साथ पेश करने को ही शायरी नहीं कहा जा सकता, बल्कि शायरी में बुलंद ख्याली और रमजियत भी जरूरी है। यानी जो बात शेर में कही गई है उसका लहजा शायराना हो, जाहिरी तौर पर जो शेर का मफहूम समझ में आ रहा है उसके हकीकी मायने उससे किसी कदर बुलंद हो और कारी या सामे अपने बेदार जहन से फौरन समझ जाए कि शेर में जो बात कही गई है वो किन माने में कही गई है। यही शेर की खूबी भी है। यह भी हकीकत है कि शायरी ऐसा फन है कि किसी को सिखाया नहीं जा सकता, बल्कि ये जज्बात और एहसासात के नतीजे में किसी शख्स पर इल्हाम की शक्ल में उतरती है। वो जज्बात खुशी और मुसर्रत के भी हो सकते हैं और अफसरदगी के भी। समय आइए सुनते हैं मुशायरा। आज के मुशायरे की निजामत कर रहे हैं जनाब तसनीफ हैदर।
1: आकाशवाणी के इस मुशायरे में आप सभी का खैर मकदम है। आज हमारे साथ यहाँ मौजूद हैं शहबाज रिजवी, उसामा जाकिर, विपुल कुमार और खाकसार तसनीफ हैदर। आइए इस मुशायरे की इब्तिदा करते हैं शहबाज रिजवी साहब के कलाम से। मैं उनसे दरख्वास्त करूंगा कि अपना कलाम हम सबको सुनाएं।
2: बहुत शुक्रिया तसनीफ भाई। एक गजल से चंद अशआर समाप्त करें। धूप ढल जाती है साये पे जवाल आता है, मिटने लगता हूँ तो बनने का ख्याल आता है। रात कट जाती है आंखों को चरागा करते, रात कट जाती है आंखों को चरागा करते, दिन निकलता है तो चेहरे पे जमाल आता है।
3: वाह वाह वाह।
2: दिन निकलता है तो चेहरे पे जमाल आता है। पहले उड़ता है मोहब्बत के चमन में तन्हा, पहले उड़ता है मोहब्बत के चमन में तन्हा, फिर किसी शाम बहुत होके निढाल आता है। फिर किसी शाम बहुत होके निढाल आता है। पहले जम जाता है आंखों के दरीचे में कहीं, फिर मेरे खून में यकदम से उछाल आता है। जंगलों से जो गुजरता हूँ तो आती है सदा, पेड़ पौधों को भी रोने का कमाल आता है। मैं चला जाता हूँ सयाद का साथी बनकर, मैं चला जाता हूँ सयाद का साथी बनकर, पीछे पीछे मेरे सयाद का जाल आता है।
1: अरे वाह वाह, फिर से पढ़िए।
2: पीछे पीछे मेरे सयाद का जाल आता है। मैं चला जाता हूँ सयाद का साथी बनकर, पीछे पीछे मेरे सयाद का जाल आता है। धूप ढल जाती है साये पे जवाल आता है, मिटने लगता हूँ तो बनने का ख्याल आता है।
3: वाह वाह, क्या अच्छी गजल है।
2: बहुत शुक्रिया। और एक गजल देने के, ऐ मेरी बादे सबा चल तो जरा जेरे नगी, चल तो जरा जेरे नगी, शहर इफलाक से लौटे हैं अभी खाक नसीब।
1: क्या बात है, अच्छा।
2: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग,
1: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग,
2: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग, बस चरागों को समझते हैं सितारों को नहीं।
1: क्या
2: बस चरागों को समझते हैं सितारों को नहीं। ये जो रोने की सदा आती है दीवारों से,
1: ये जो रोने की सदा आती है दीवारों
2: से, मेरी आवाज पे आवाज लगाती हो कहीं, मेरी आवाज पे आवाज लगाती हो कहीं, हाथ छूटा तो कलेजे से लगी हिजर की धूप,
1: हाथ छूटा तो कलेजे से लगी हिजर की धूप,
2: रंग बिखरे तो नजर आई मुझे मेरी जमीन।
1: क्या
2: रंग बिखरे तो नजर आई मुझे मेरी जमीन, ख्वाब टूटा तो खुले आंख के शह पर मुझ पे, ख्वाब टूटा तो खुले आंख के शह पर मुझ पे, नींद आई तो उड़ा दूर खलाओं में कहीं, नींद आई तो उड़ा दूर खलाओं में कहीं, याद रहता ही नहीं मुझको तेरे घर का पता, ढूंढता फिरता हूँ मैं अपना खुदा अपनी जबीं। बहुत शुक्रिया। और एक गजल देखें कि तहलील हुए जाते हैं आवाज के सम में,
1: تحلیل ہوئے جاتے ہیں آواز کے سم میں،
3: آواز کے سم میں
2: طائر تو چلے آئے تھے گندم کے بھرم میں،
1: طائر
2: تو چلے آئے تھے گندم کے بھرم میں،
1: بہت اچھا شاباش.
2: آواز لگاتی ہے مجھے میری خاموشی، آواز لگاتی ہے مجھے میری خاموشی، اور شور مچاتی ہے سبا دیدے نم میں، اور شور مچاتی ہے سبا دیدے نم میں، تنہائی چلی آئی تھی ایک روز میرے گھر، اب خاک اڑاتی ہے میرے دست علم میں، اب خاک اڑاتی ہے میرے دست علم میں، جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب،
1: جو لوگ مجھے ڈھونڈنے
2: نکلے تھے انہیں اب، سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں، جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب، سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں، ہم کیسے یہاں خواب کے انبار لگاتے، ہم کیسے یہاں خواب کے انبار لگاتے، آنکھیں تو لگا رکھی تھی ویران شکم میں، آنکھیں تو لگا رکھی تھی. اور آخر میں غزل اور دیکھ لیں کہ زمین سے دیکھتے رہتے ہیں آسمان کا دکھ، ہمارے دکھ سے بڑا تو نہیں جہان کا دکھ، بدن سرائے سے آتی ہے بے نوا چیخیں، ہماری روح میں پنہا ہے اس مکان کا دکھ، ہماری روح میں پنہا ہے اس مکان کا دکھ، دکھائے پھرتے رہو سب کو چاک دامانی، دکھائے پھرتے رہو سب کو چاک دامانی، چھپائے پھرتے رہو سب سے صاحبان کا دکھ، چھپائے پھرتے رہو سب سے صاحبان کا دکھ، نشست ختم ہوئی اور چراغ بجھنے لگے، سمجھ میں آئے گا کس کو چراغ دان کا دکھ، ضرورتوں کے مطابق گھٹے بڑھائے گئے، مکان دل سے جڑا ہے یہاں زمان کا دکھ، چڑھو پہاڑ تو پتھر بھی پاؤں چومیں گے، اترنے والے سے پوچھو کبھی ڈھلان کا،
3: بہت اچھا شعر،
2: چڑھو پہاڑ تو پتھر بھی پاؤں چومیں گے، اترنے والوں سے پوچھو کبھی ڈھلان کا دکھ، درخت کاٹنے والوں کبھی سنو تو سہی، درخت کاٹنے والوں کبھی سنو تو سہی، پرندے بولتے رہتے ہیں بے زبان کا دکھ، پرندے بولتے رہتے ہیں بے زبان کا دکھ. یہ غزل آپ دیکھیں، میں خوش ہوں میرے پاس یہ تنہائی بہت ہے،
1: میں خوش ہوں میرے پاس یہ تنہائی بہت ہے،
2: مجھ کو میرے ہونے کی ہی رسوائی بہت ہے، مجھ کو میرے ہونے کی ہی رسوائی بہت ہے، اس آنکھ سے کہتا ہوں میرا دل نہ ٹٹولے،
1: آنکھ سے کہتا ہوں میرا دل نہ ٹٹولے،
2: اس دل میں چبھے تیر کی گہرائی بہت ہے، اس دل میں چبھے تیر کی گہرائی بہت ہے، پتھر پہ اگا رکھا ہے اس دل کا سبوچا، پتھر پہ اگا رکھا ہے اس دل کا سبوچا، کھلنے کے لیے درد کو پروائی بہت ہے، کھلنے کے لیے درد کو پروائی بہت ہے، کب میں نے کہا تجھ سے میرے سر پہ رہے ہاتھ، کب میں نے کہا تجھ سے میرے سر پہ رہے ہاتھ، کو تیرے چادر کی چوتھائی بہت ہے، اس شوخ کے ہاتھوں سے جلا بھی ہوں بجھا بھی، اپنا ہے کبھی وہ کبھی ہر جائی بہت ہے، تم چاہو تو ایک پھول مجھے پھینک کے مارو، تم چاہو تو ایک پھول مجھے پھینک کے مارو، دیکھو میری مٹی ابھی پتھرائی بہت، تم چاہو تو ایک پھول مجھے پھینک کے مارو،
3: کیا کہنے میں،
2: دیکھو میری مٹی ابھی پتھرائی بہت،
1: بہت اچھے بھائی، واہ واہ، جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب، سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں. سامعین، ابھی آپ سن رہے تھے شہباز رضوی کو، بڑے ہی عمدہ اشعار سے انہوں نے ہمیں نوازا. اب میں یہاں موجود شعرا کی اجازت سے اپنا کلام پڑھ